0: नमस्कार जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103 थुप्रो 4 मेगाहर्जको प्रस्तुति यो विशेष कार्यक्रममा यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ। आज विशेष कार्यक्रममा विशेष व्यक्तित्व लिएर आएका छौं। ज्येष्ठ नागरिक मञ्च पोखराका अध्यक्ष हुनुहुन्छ टोपरा सुङ्गाना, अत्यन्त क्रियाशील व्यक्तित्व हुनुहुन्छ सामाजिक क्षेत्रमा। भनेपछि उहाँले आफ्नो जीवनै समर्पित गर्नुभएको छ समाज सेवा, भनेपछि उहाँलाई एकदमै मनपर्ने क्षेत्र पनि हो। आफूले सकेको सेवा ज्येष्ठ नागरिकको मात्रै होइन कि परि आउने हरेक कामहरूमा चाहिँ उहाँ लागि पर्नुहुन्छ। उहाँसँगको कुराकानी आज हामी प्रस्तुत गर्नेछौ। यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: यहाँहरूलाई पनि नमस्कार। आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, दीर्घायुको जीवन, दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने आज यो नाराका साथ विश्वभरि ज्येष्ठ नागरिक दिवस मनाइएको छ। त्यस सन्दर्भमा

0: सबै दिन सधैँ कसरी राम्रो बनाउने बिताउने भन्दाखेरिमा विभिन्न ठाउँमा हाम्रो सत्रको कुरा गर्दा बिरोटा चोकमा एउटा हल छ, त्यहाँ चाहिँ नि 12 बजेबाट 3 बजेसम्म आउनुहुन्छ। त्यहाँ चाहिँ नि भगवद् गीता, महारामायण, उपनिषद, वेदहरूका धेरै ग्रन्थहरू अध्ययन गर्नुहुन्छ र उहाँले नबुझेका कुरा समय समयमा गुरुहरूलाई ल्याएर प्रवचन गराउने र एउटा जीवनलाई आनन्दित तुल्याउने, जीवनमा एउटा छोरी एउटा लोभ क्रोध मोह माया आदि सबलाई त्याग्न सक्ने बनाउने र जीवन सुखी बनाउने काममा ओडाका 3-4 ठाउँमा हामी दैनिक यस्तो काम गर्छौँ। त्यो बाहेक भजन कीर्तन गराउने, रमाइलो गराउने, उनीहरूको मन शान्त बनाउने काममा हामी व्यस्त छौँ। अनि यो वर्ष मात्रै पनि 313 दिन भएछ मैले अस्ति गरेको, साउन 1 गतेदेखि असार मसान्तसम्मको हाजिरी हेर्दा 313 दिनसम्म निरन्तर बस्नु पर्छ। त्यसरी चाहिँ उहाँले जीवन बिताएर दिनचर्या बिताउनु, रमाइलो गराउनु,
1: रमाइलो गर्नुभएको छ। अवस्था चाहिँ कस्तो छ ज्येष्ठ नागरिकको?
0: ज्येष्ठ नागरिकको अवस्था हेर्ने हो भने अब एउटा साधारण सर्वे मैले गरेको, हाम्रो 46,005 जनसङ्ख्या छ वडा नम्बर 17 जसमध्ये हाम्रो 591 सामाजिक सुरक्षा भत्ता खाने, 40 हाम्रो ज्येष्ठ नागरिक विभिन्न जिल्लाबाट आएर वृद्धाश्रममा छन्, अनि 317 हाम्रो के छ भने त्यहाँ चाहिँ नि ज्येष्ठ नागरिक भत्ता नपाउने छन्। जम्मा जम्मी 1528 त हाम्रो ज्येष्ठ नागरिकको उमेर रहेछ, त्यो 60 वर्षदेखि। अब हाम्रो यो 91 देखि 100 वर्षका युनियर जम्मा 24 हुनुहुन्छ, जम्मा 24 100 सम्मको, अहिले 101 वर्ष भन्दा माथिका कोही हुनुहुन्न, त्यसमध्ये जम्मा 24 हुनुहुन्छ भने यो 71 देखि 79 छ नि हाम्रो, कतिजना हुनुहुन्छ भने 130 हुनुहुन्छ जम्मा, 130 मात्र। अनि 317 छ नि हाम्रो 70 वर्षसम्मका छन् फेरि, अनि 60 देखि भत्ता नपाउनेहरू चाहिँ 937 हुनुहुन्छ, र उहाँहरूको धेरै जस्तो जीवन कस्तो छ भने खास गरी 70 वर्षसम्म मान्छे बिजी हुन्छन् घरको काममा, 75 पनि कतिपय घरमा केटाकेटी हेर्ने घरमा बस्ने गर्नुहुन्छ, त्योभन्दा माथिकालाई समस्या छ र उहाँहरूलाई हाम्रो यो दिवा सेवा केन्द्र अत्यन्त महत्वपूर्ण रहेको छ, उहाँहरू त्यो ठाउँमा आएर जीवनचर्या बिताउने गर्नुभएको छ। त्योभन्दा माथिका 70 अझै 80, 82, 85 पनि आउनुहुन्छ, दिनमै आउनुहुन्छ, त्यहाँ आएर बस्नुहुन्छ, जीवन बिताउनुहुन्छ। अब अर्को अवस्था कस्तो छ भने ज्येष्ठ नागरिकहरूको कतिपय त विदेशमा छोराछोरीले लिएर गएको अवस्था पनि छ, उहीँ लिएर जान्छन्, उहीँ राख्छन्, उहाँहरू कहिले कहिले आउनुहुन्छ, धेरै छ, सबै जाति छ, त्यो बाहुन जाति पनि छ, गुरुङ सबै जातिमा परिया छ, बाबुआमाले लिएर गएका छन्, कहिले 1-2 वर्ष बस्ने, कहिले 6 महिना बस्ने, यस्तो परिस्थिति छ भने यहाँको अवस्था हेर्ने हो भने अझै पनि अलिकति कठिन त छ। अब नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता दिएको छ, त्यो पाउँछन् होइन, त्यो पनि अब कतिपय अलि लोभलाभ गरेर केटाकेटीहरूले छोराछोरीहरूले अलि विपन्न वर्गमा खास गरी त्यसैमा पनि अलिकति लोभ गर्छन् होइन, त्यो आफै चलाउन पाए पनि राम्रै हुन्थ्यो होइन, कतिपयले त्यो हुँदैन, कतिपयले त्यो चलाइराखेका छन्, त्यसले पनि धेरै राहत दिएको छ। औषधि उपचारमा सरकारले यातायात अथवा औषधि उपचारमा सुविधा भनेर दिएको छ, तर पनि जति सुविधा हुनु पर्यो त्यो हस्पिटलमा छैन, हस्पिटलमा भिड हुन्छ धेरै, उहाँहरू जानुहुन्छ, दुःख पाउनुहुन्छ र लाइन लाग्न नसकेर त्यो औषधि नकिनेर आफ्नो यो दोकानमा आएर किन्ने पनि छ भन्छ, त्यो अलिकति अवस्था गम्भीर छ। त्यो चाहिँ सरकारले जसरी एउटा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने भनेर बनायो त्यो चाहिँ गर्न सकेको छैन, भिड ज्यादै हुन्छ। पहिले पहिले मणिपाल अब यो अर्को प्राइभेट के अरे

0: हस्पिटललाई दिएको थियो, त्यो काटेपछि झन् समस्या आएको छ। अहिले समस्यामा हुनुहुन्छ उहाँहरू चाहिँ औषधि उपचारको लागि। अब गयो औषधि पनि अब हस्पिटलले दिँदैन कि, बाहिर किन भन्ने सजिलोसँग उपलब्ध गराएको, जुन सुविधा हामीलाई भनेर संविधानमा उल्लेख भयो नि, त्यो चाहिँ अक्षर पालन गर्न सकिया छैन सरकार। त्यसको विषयमा असफल छ भन्दा हुन्छ, मैले असफलै भन्नुपर्छ सरकार, त्यो गर्ने प्रयत्न पनि गरिरहेको छैन। स्थानीय सरकार, सङ्घीय सरकार सबै असफल छन्, प्रदेश सरकार यसको विषयमा खासै चासो राखेको पनि देखिँदैन। उनीहरूले यो विषयमा गर्नुपर्छ भन्ने गम्भीरता देखाएको पाइँदैन। विदेशतिर यस्ता कुरा बहुत ध्यान दिन्छन् ज्येष्ठ नागरिकहरूलाई, ठाउँ ठाउँमा बसेर के गर्ने, खान दिने कहाँ, बस्ने कसरी, उनीहरूको जीवनचर्याहरूलाई कसरी सुविधा दिने, ठाउँ ठाउँमा लगेर यसो भाँडा पकाउने चिजहरू राखिदिने, गएर पकाएर कति राम्रो व्यवस्था छ कि अरू देशमा थियो। हामी कहाँ कानुन त भन्यो, कानुन बने अनुसार गभर्मेन्ट छैन, गभर्मेन्टका मानिसहरू भनौँ न जो सत्तासीन हो, ज्येष्ठ नागरिकप्रति खासै चासो राखेको पाइँदैन। उनीहरू त्यसमा छैन, कता कता आफ्नै आफ्नै व्यवस्थातिर लागेका छन् कि।
1: हजुर हजुर, त्यही त, यो तपाईँले ज्येष्ठ नागरिक मञ्च पोखरा स्थापना गरेर थुप्रै गतिविधिहरू गर्नुभएको छ, यो काम गर्न चाहिँ कतिको भनौँ न सरकारलाई बुझाइराख्नु पर्ने, घटाइराख्नु पर्ने, आफै लागि पर्न पर्ने। तपाईँलाई त यो सामाजिक कामको एउटा नशा जस्तो पनि भयो, एउटा अनुभवी पनि हुनुभयो र सहज भयो होइन, गर्नुभएको पनि छ, त्यसलाई एकदमै अप्ठ्यारो नमानिकन यो सम्भव चाहिँ कसरी भयो?
0: यो यस्तो छ, अब यो म धेरै जसो अफिसहरूमा छलफल बहस प्रयोगी गर्न जान्छु, नगरपालिका पनि पुगेकै छु, मेयर साहब पनि गएको छु, प्रमुख जिल्ला अधिकारीसँग पनि जान्छु। अब यो सामाजिक विकास शाखामा पनि जान्छु, मन्त्रालयमा पनि जान्छु, भेटघाट गर्छु होइन। अब यो मैले जति उहाँहरूसँग सम्पर्क गर्छु, छलफल गर्छु, त्यसले अलिकति केही अन्तन्त भन्ला केही हामीले सुविधाहरू पनि नगरपालिका होइन सामाजिक विकास मन्त्रालयबाट केही त हाम्रा जिस्नाहरूलाई के चियासम्म खान होइन यो सुविधा त गराइएको छ भने भ्रमण पनि हामीले ओडाले बजेट दिँदा हाम्रो मान्छे आधा जति हाम्रा सदस्य आधा अरू गएर दुई बस लगाएकोमा उहाँहरूले पनि भ्रमण गर्न केही रकम छुट्याइदिनु भयो भनौँ न। त्यसपछि हामीले सबैसँग विभिन्न कार्यक्रमहरू जस्तै हामीले के किन गर्छौँ भने अन्यत्र व्यक्तिहरूसँग अनुरोध गरेर भ्रमणमा लग्ने मनोरञ्जन गराउने काम चाहिँ नै बच्चाहरूलाई मनोरञ्जन जसरी गराउने, बुढाबुढीलाई पनि त्यसरी लैजाने गर्छौँ होइन। उहाँहरूसँग छलफल गर्न पहिला जानु पर्यो, छलफल गर्नु पर्यो, उहाँहरूलाई राजी गराउनु पर्यो, ज्येष्ठ नारीको लागि यस्तो गरिदिनु पर्यो भन्नु पर्यो होइन। यी सबै कुराहरू गर्न अलिकति धाउनु पर्छ, अलिकति हामी भेटघाट गर्नुपर्छ, यसरी चाहिँ केही न केही त भएको छ यो मेहनतले। सबै ठाउँमा बराबर छैन, हाम्रो महानगरमा भनियो भने पाँच छवटा वडा बहुत व्यस्त छ, म जस्तै छन् अरू पनि गरेका छन् नगरेका होइन गरेका छन्। अब त्यो त्यसैमा खटेर लाग्नेले अलिकति गर्न सकिन्छ, अब त्यसमा लाग्ने केही छैन। बराबर मानिसहरू के गर्छन् त्यो केही पनि नभएका ठाउँमा कुलाको नजिक बाटाको नजिक गाडी हिँड्ने पानी भयो भने ठाउँमा यसरी आएर बस्ने छैन, धेरै मान्छेहरूको प्रचलन छ। बुढाबुढी त्यसरी बस्नु कसैले केही गरिदिएन भने त्यस्तो ठाउँमा बिताएर बसेको धेरै देख्छु मैले। त्यो यहाँ जहाँ छैन कता लोड्छन् कि भन्ने डर, धुलो धुवा जसले गर्दा जीवन पद्धति त राम्रो हुँदैन नि। अब हामीले गरेको ठाउँमा आएर बस्यो भने त एउटा बेलका कुरा भयो, राम्रा कुराहरू सिक्न पाउँछन् नि। घरमा गएर उनीहरू अर्कै किसिमको उनीहरूमा त्यो रिस क्रोध इत्यादिहरू हट्दै जाँदैछ। हाम्रा प्रवचनले के भन्छ भने मानिसमा रिसराग क्रोध लोभ आदि हट्दै जाने, जे भए पनि सहन सक्ने सहनशील पद्धति छ नि हामीले उहाँहरूले। किनभने बुढेसकालमा के भन्छ रिस उठ्छ मान्छे, सानो कुराले पनि रिस उठ्छ। अब घरको परिवारले त्यसलाई कसरी डिल गर्ने हो त्यो थाहा पाउँदैनन् होइन, उल्टो कराउँछन्। तर हाम्रा यो ज्ञान मार्गमा लागेका मान्छेहरू रिस भन्ने नै हुन्न, त्यो कुरा हराउन हाल्छ, जसले गर्दा उनको जीवन धेरै सुखी छ भन्ने मलाई लाग्छ। त्यहाँ आउने मान्छेको जीवन धेरै सुखी छ,
1: धेरै सुखी छ। अहिले चाहिँ जस्तै सबैभन्दा ठुलो समस्या चाहिँ के देख्नुहुन्छ त्यस्तो नागरिकको एक्लोपन अथवा आर्थिक अवस्थाले कमजोर हो कि परिवार स्वास्थ्यको कुरा पनि आउला होइन परिवारबाट पाउने समयको कमी हो कि के पाउनुहुन्छ
0: अब यो परिवार अनुसार फरक पर्छ अब धनी परिवारमा केही न केही मान्छे राखिदिएका हुन्छन् त्यहाँ चाहिँ त्यति समस्या नहुन सक्छ तर उनीहरूको धनीमा के हुन्छ भने सबै बिजी हुन्छन् घरमा एक्लै बस्नु पर्ने उनीहरूलाई गाह्रो पर्छ त्यो पनि अब नाति नातिना पनि अहिले त छैन छाउनै पाउँदैन अब भनेपछि घरमा दिनभरि सुत्नु त गाह्रै हुन्छ धनी मान्छेलाई पनि गाह्रो छ त्यो गाह्रो धनीलाई छ अरूको समस्या छैन मध्यम वर्गकालाई के छ भने अलिकति मध्यम वर्गकाले घर हेर्नै पर्छ बुढा 80-85 हुँदा पनि घरको अलिकति हेर्नुपर्ने अवस्था अहिले पनि छ किनभने सबै जागिरमा जाने काममा जाने कसले हेरिदिने ती बच्चाहरू त्यो घर कसले कुर्दिने त्यसले गर्दा उहाँहरू पनि त्यसमा व्यस्त हुनुहुन्छ अलिक विपन्न वर्गकालाई चाहिँ अलिक समस्या बढी छ किनभने पैसा छैन होइन त्यही भत्ता हो त्यसबाहेक केही हुँदैन उनीहरूलाई अब बिरामी भयो भने सबभन्दा ठुलो बिरामी हुँदाखेरि समस्या छ रेपदेख गर्ने मान्छे युवाहरू छैनन् अब जस्तै भनौँ न मै भनौँ न मेरो घरमा अब जम्मै छोराछोरी त लगभग भएछ अस्ट्रेलियाको कान्छु छोरो अब एउटा छोरो यही मास्टरमा बस्छ होइन अब हामीलाई चाहिँ यसो पऱ्यो भने मेरो त सबमा फोन छ र बाबु अहिले त भन्यो भने कपाल दुख्ने बित्तिकै आउँछ सजिलो भयो त्यो सबैलाई सुविधा छैन त्यसले गर्दा उहाँहरूलाई मेरो त के भने अब घरमा सफा गरिदिने मान्छे छोराले अस्ट्रेलियाको पैसा लगाइदिएको छ त्यस कारणले मलाई सुविधा छ अब उनीहरूलाई घरको त्यो फोहोर सफा गर्ने होइन गाह्रो छ नि त त्यसलाई जीवन चल्न सक्दैन त्यो बुढाबुढीलाई त धेरै समस्या छ खास गरी 70-75 वर्ष 80 वर्षका बुढाबुढी एक्लै छन् होइन कोही छोरीहरूले छोराहरूले अलिकति सहयोग गरे भने कतिपय त गर्छन् नगर्ने पनि होइन तैपनि उनीहरूलाई दिनभरि बस्न पनि सक्दैनन् कहिले मलाई कपाल दुख्यो शरीर दुख्यो भन्यो भने तुरन्त हस्पिटल लाने मान्छे छैन समस्या छ किनभने कतिका छोराछोरी जागिरमा छन् कतिका विदेश छन् वास्तवमा नेपालमा अहिले ज्येष्ठ नागरिकहरूलाई पहिलेको जस्तो छैन धेरै दुःख छ हेर्ने मान्छे घरमा छैन कमै छन् मान्छेहरू अब पुगी आउँदैखेरि आउँदै मान्छे हाल्ने होला त्यो अर्को कुरा हो तर कहीँ पुगी आउँदा पनि छोराछोरीले जति ध्यान दिनुपर्ने त्यो दिन सक्दैनन् त्यो अवस्था
1: चाहिँ
0: हुन्छ ज्येष्ठ नेपालको अवस्थामा विदेशतिर सरकारले हेर्दो रहेछ म अस्ट्रेलिया पोर्सल गएर आउँदाखेरिमा सबै सरकारले त्यो बस्ने गर्ने खाने व्यवस्था कसरी उनलाई गर्ने सरकारले तिनीहरूको बहुत सम्मान गर्दो रहेछ हामी कहाँ अब त्यो नेपाल सरकारले त्यो गर्न नसके हुनाले झन् परिवार त पहिले त हेर्थ्यो अहिले त अलि छैन सबै अब बुहारीले हेर्ने यो बुहारी झाइरी खान गएर सबैका छोरो झाइरी खान जान्छन् अब पानी खाने रहेछ तातो बनाएर राखिदिने कतिपय घरमा छ हामीले थर्मसहरू बाँडेर 80 वर्ष माथिको तातो पानी राखिदिने एउटा व्यवस्था गरेका थियौँ सबैलाई सम्मान त्यो रूपमा गरेका थियौँ त्यसले गर्दा कतिपय त घरमा त्यो पनि छन् हाम्रा सदस्यहरूमध्ये सबै सदस्य छैनन् अब हामी पनि सबै सदस्य हामी आजीवन सदस्यलाई पनि बढी हेर्छौँ होइन आजीवन सदस्य त नभए त्यो पनि एउटा नियम हो विभिन्न दर्ता गरिएको सिनियर कहाँ दर्ता गरेका हुनाले त्यसलाई त्यसरी हेर्ने गरिहेर्छ
1: अहिले जस्तै हाम्रो समाज चाहिँ संयुक्त परिवारबाट बिस्तारै एकलतर्फ उन्मुख भइरहेछ होइन अघि तपाईँले भन्नुभयो त्यो एकलमा पनि परि छोराछोरी बुहारी विदेशी परम्परा चाहिँ एकदम हाबी
0: भएको छ त्यही भएर हामीले एउटा मैले एउटा त्यो स्कुल खोलिदिएको काम थियो भने अति विपन्न बच्चा छ घरमा ठुलो समस्या उनीहरू जागिरमा जानु पर्यो बच्चा कसले हेर्दैन नभए खानु छैन भनेर एउटा बच्चा पढाइदिने काम गरेर त्यहाँ चाहिँ हामीले बच्चा हेरिदिन्छन् उनीहरू जागिरमा जान्छन् उनीहरूसँग पैसा दिँदैन सबै समाजले हेर्छ समुदायले चलाएको त्यो समुदायले चलाइदिएका छन् परोपकार मध्य संस्थाको निर्देशक छ त्यो पनि एउटा केही व्यक्तिलाई खास गरी गरिब विपन्न वर्गलाई त राहत मिलेको छ नि त त्यस्तो सबै त्यस्तो त हुँदैनन् नि लेबर भए पनि उहाँ जान्छन् परिश्रम गर्छन् ल्याउँछन् एउटाले पकाउँछन् खान्छन् त्यो सबै हुँदैनन् केही व्यक्ति हुन्छन् केही व्यक्ति दुःखमा साह्रै जटिल परिस्थितिमा हुने भनेको केही व्यक्ति हो अब हामीले पहिले पहिले 15-20 जना लाग्थ्यौँ भने 4 जना जसलाई के अरे यो संस्था छ नि पारेको त्यो स्कुल त्यहाँ चाहिँ लगेर बाह्र कक्षासम्म राखिदिएका छन्, अरू सरकारी स्कुलमा भर्ना गरिदिन्छन् पाँच वर्ष माथिकालाई, पाँच वर्षसम्म अति विपन्न अति सङ्कटासम्म रहेका व्यक्ति मात्र यो हामीले अरूलाई हेर्दैनौँ। अब यो हामीले नराखेको भए उनीहरूको जीवन रहन्थ्यो कि रहन्न भन्ने त्यस्तो किसिमबाट सुरु गरेको, अब त्यो धेरै कम भइसक्यो, तिन वर्षमा धेरै कम भइसक्यो अब त्यस्तो बच्चा पाउन, किनभने बाबुआमाले सिकाने अथवा अर्को आमा भएको पिटपाट गर्ने के भने तिमीलाई ल्याएर हाम्रो एकदम शिक्षा दिँदाखेरि त फरक पर्दो रहेछ। अहिले अब धेरै सङ्ख्या घटिसक्यो, हामी कहाँ त्यस्तो बच्चा अब धेरै कम छन्, अब दुई वर्षमा मलाई लाग्छ सबै हट्छ होला, त्यो भएपछि हामीले चलाइदिनुहुन्छ त्यस्तो। त्यो तिन इयरसम्म हो मैले समीर बालबालिका आठ वर्ष, शरद बालिकालाई आठ वर्ष, यो पनि आठ वर्ष भयो भने मलाई लाग्छ त्यो बच्चा पनि निर्मूल हुन्छ। यो राज्यले गर्नुपर्ने काम हो, राज्यले सफल नभएको हुनाले हामी व्यक्तिगत पनि गर्नुपर्छ, हामी पनि एउटा राज्यको नागरिक हो भनेर एउटा सोच भएर मैले त्यो काम गरेर अहिले चाहिँ वास्तवमा यो धर्म मैले पनि हेऱ्यो अरू ठुल्ठुला यज्ञ गर्नुभन्दा यो यज्ञ महायज्ञ हो भन्ने लाग्छ मलाई।
1: हो नि, कति राम्रो, यति धेरै कामहरू गर्नु भएको छ कि समाजमा, त्यो परिवर्तन आएका पनि थुप्रै उदाहरण छ नि, फेरि एउटा छोडेपछि अर्को त्यो निर्मूल भयो अनि अर्कोतिर लाग्ने, यत्रो 84 वर्ष पुग्न लागिसक्नु भयो, त्यो जोस र जागर चाहिँ कहाँबाट आउँछ हजुरलाई चाहिँ?
0: यो त ईश्वरले खटाएको भन्ने लाग्छ मलाई, आफूलाई केही लाग्दैन, यो ईश्वरले नै खटाएको मलाई यो काम गर भनेर खटाए जस्तो लाग्छ, किनभने मलाई यो भावना जागृत किन भयो भन्ने कुरा त मलाई थाहा हुँदैन, मन लाग्छ यही कामहरूले यस्तो केही काम गरेको भन्छन् नि, सबक्क आराम गरेर नगर यस्तो दुखिया काम किन गरे हो कति साथीहरूले भन्नुहुन्छ मलाई, तर मलाई उहाँहरूले भनेर लाग्दैन, किनभने मेरो दिनचर्या यसैमा आनन्द लाग्छ, अब कहिले केटाकेटीसँग काखा लिँदा पनि रमाइलो लाग्छ, बुढाबुढीहरू छ त्यहाँ बसेर हाँसेको खेलेको, अब त्यहाँ सबै कुरा सुविधा छ क्या, मादल बजाएको, अब त्यहाँ हार्मोनियम छ, सबै कुराहरू छन् होइन, त्यहाँ आएर बसेर अब त्यो सत्शास्त्रहरू भनौँ, सत्सङ्ग भन्ने त पहिलेदेखि चलेको कुरा हो नि, सत्शास्त्र सत्सङ्गको सत्सङ्ग गर्ने सत्शास्त्र अध्ययन गर्ने, योभन्दा जीवन सुखी त केही हुँदैन, म त्यो पनि अरू साथीहरू दिनदिन हुन्छ, म त अनुपस्थित रहन्छु, म धेरै ठाउँमा जानुपर्छ, उहाँहरू 313 दिन बढ्नु वर्षमा भयो भने म त कति हुँदा 100 दिन पनि जान्छु, 150 दिन जति जान्छु होला त्यहाँ,
1: हजुर त स्रोतै जुटाउनु
0: पर्यो, स्रोत जुटाउनु पर्यो, अरू काम पनि छ नि, अरू काममा जानुपर्छ, त्यस कारण म त व्यस्त नै रहन्छु, म त खाली नै हुन्न, अब मेरा छोराछोरीले पनि भेट्न गएर आउँछन्, आमासँग गफ गरेर जाओ भन्नुपर्छ, किनभने म व्यस्त छु।
1: यो नियमित स्वास्थ्य परीक्षण, यो व्यायाम र खानपानमा चाहिँ ज्येष्ठ नागरिकले के के कुरामा ध्यान दिन जरुरी छ?
0: यो अलिकति के हुन्छ भने बिहान उठेर थोरै एक्सर्साइज चाहिँ अति आवश्यक छ, सफा हावामा भनौँ न, बिहानको शुभ मुहूर्तको हावा अर्कै हुन्छ, उनीहरू चाँडै उठेर अलिकति हिँड्दाखेरिमा स्वास्थ्यको लागि धेरै राम्रो हुन्छ। हामीले त सूर्यपाटनमा बिहान 5:30 देखि 6:30 त योगा गराउँछन्, उहाँ आउनुहुन्छ केही व्यक्ति धेरै ठाउँमा छ, मेरो म बसेको घरनिर त्यहाँ चाहिँ एउटा हाम्रो यो हलहरू छन् त्यहाँ त मलाई त पोखरा 17 पाँच छ ठाउँमा बिहानमा योगा हुन्छ, पाँच छ ठाउँमै हुन्छ, राम मन्दिरमा हुन्छ, किन मन्दिरमा हुन्छ, धेरै ठाउँमा हुन्छ, हाम्रो म बसेको ठाउँमा पनि छ, त्यहाँ पनि मान्छे बिहानमा योगा सधैँ गर्नुहुन्छ, त्यहाँ ज्येष्ठ नागरिक मात्रै भन्ने भएन, सबै हुनुहुन्छ, धेरै जस्तो युवा पनि हुन्छ, त्यही व्यक्तिहरू जानुहुन्छ, तर मेरो भनाइमा एउटा दीर्घ जीवनको लागि भन्ने हो भने जीवनलाई स्वस्थ राख्नको लागि अलिकति एक्सर्साइज योगा चाहिँ आवश्यक, योगा नभए अलिकति 1-1.5 घन्टा त हिँड्न जरुरी छ बिहान गर्नुभयो, बिहान उठेर नुहाउने भए भन्ने हामीले चाहिँ यो नुहाउने असाध्यै राम्रो अभ्यास रहेछ कि, पहिलेदेखि हाम्रो बुढाहरूले बिहान 9 बजी खान्थे, त्यो पनि 9 बजीभित्र नुहाउने, नुहाउने भन्ने कुरो त स्वास्थ्यको लागि त एकदम राम्रो अभ्यास रहेछ, डेली नुहाउनुपर्छ, सकिन्छ अलि चिसो पानी, अहिले पनि तातो पानी त तयार भए पनि डेली नुहाउने, अलिकति हिँड्ने र अलिकति अध्ययन गर्दैन, हाम्रो यहाँ के छ भने अध्ययन गर्ने बानी छ, अलिकति किताब पढ्दा मानसिक व्यायाम चाहिँ साह्रै राम्रो हुन्छ, अनि खानामा ध्यान दिनुपर्छ, बिहानको खाना सबैभन्दा राम्रो हो. बिहानमा अलि राम्रो खाना मतलब खाना पच्छ बिहानमा, हाम्रो आन्द्राले धेरै क्यापेसिटी राखेको हुन्छ बिहानमा. साँझको त्यही हुँदैन, त्यही साँझो खाना खायो भने हामी बिरामी हुन्छौँ. बिहान त्यही खाना खायो भने बिरामी हुँदैनौँ, किनभने हाम्रो आन्द्राको क्यापेसिटी चाहिँ के हुन्छ बिहानमा पचाउने शक्ति धेरै हुन्छ. अब धेरै अब बुढाबुढीलाई माछा मासु राम्रो होइन, शुद्ध खाना तरकारी फलफुलमा जोड दिन्छ. अलिकति हुन्छ नि एन एप्पल अलि फिट के भन्छ एन एप्पल अलि
1: डक्टर
0: अलि भन्छ नि त्यो के हो भने धेरै बुढाबुढीलाई फलफुलको आवश्यकता पर्छ. जस्तै चिसो लाग्नेलाई भयो भने तातो पानीमा डुबाएर दिने, स्याउ पनि जे पनि एकछिन तातो पानीमा यसो गरेर त्यो मन तातो बनाएर खायो भने त्यो मिवाले पनि सन्चो गर्छ, नत्र त्यसले पनि के गर्छ चिसो लाग्छ. ती कुराहरू अलिकति खानपानमा निकै जान्नुपर्ने कुराहरू रहन्छ. किन भन्दा पहिला त राम्रो खाना नै हुनु पर्यो, दोस्रो कुरा त्यही खाना कसरी खाने भन्ने कुरा पनि अलिकति बुझ्न जरुरी छ. जस्तै त्यही हामीले फलफुल खाँदा अलिकति पानीमा डुबाएर खाँदा दमहरूलाई पनि केही हुँदैन, त्यसै खायो भने दमलाई झन् बढी
1: हुन्छ.
0: यी कुराहरू फलफुल के खाने होइन, अब आफ्नो स्वास्थ्य हेरेर हुन्छ. त्यो आफ्नो स्वास्थ्यले दिनचर्यामा के खाँदा ठिक हुन्छ भन्ने कुरा डक्टरले भन्दा आफैले आफ्नो डक्टर आफै हुन राम्रो हो. आफ्नो डाक्टर आफै हुन जतिको त्यो अनुभव हामीले त्यस्तो ट्रेनिङ पनि दिन्छौँ कि. हाम्रा ज्येष्ठ नायहरूलाई आफ्नो डाक्टर आफै हुने भन्ने कुराको दिनभरिको तालिम पनि छ. टेस्टमा चाहिँ नि के खाने कसरी हिँड्ने रहन सहन आदि कुराहरूको तालिम दिइन्छ.
1: हजुर, त नागरिक आरोग्य कार्यक्रमको विषय पनि उठाउनु भएको नि त.
0: मैले त्यस्ता कुराहरू त्यो किताबहरू पनि हामीले ज्येष्ठ नायहरूले किताब पनि लेखाएको छ, त्यो किताबहरू अध्ययन गर्ने बानी गयो. त्यसमा धेरै कुराहरू छन्, ती कुराहरू अध्ययन गर्ने पढ्ने बानी छैन. सबभन्दा नेपालीहरूको कमजोर भनेको पढ्ने बानी छैन, अनि खानेमा पनि अलि लापरवाही छ. राम्रो जानेर अलिक बुझेर खानाको पायो जति पनि खाने, नपाए भोकै पनि पर्ने, अनि के खाने हो भन्ने कुराको त्यस्तो खासै गर्न सक्दैन कि. हाम्रो हरेक झारपातहरू औषधीहरू हुन् भन्ने कुराको ज्ञान छैन. अब विदेशतिर के गर्छन् भने बुढाबुढीले खाना राम्रो खान्छन् क्या, स्वस्थ रहन्छन् उनीहरू, खानामा धेरै राम्रो खाना खान्छन् उनीहरू, जीवन अलि रमाइलो, उनीहरू त्यति चिन्ता गर्दैन. हाम्रो यहाँको छोराछोरीकै चिन्ता, नाति नातिका त्यो बानी छ. त्यसले गर्दा ती कुराहरूमा ज्येष्ठ नागरिकहरूले अलिकति सोच अहिलेको परिप्रेक्ष्यमा ज्येष्ठ नागरिकहरू आफै अलिकति सचेत हुन पनि जरुरी छ. अब यो अध्ययन नगर्ने समाजमा नबस्ने मान्छे कस्तो हुँदो रहेछ भने, मैले धेरै मेरा साथीहरूलाई हेर्छु, त्यो बानी पहिलेदेखि नभएका एकान्त बस्ने होइन, यस्ता साथीहरूको अल्जाइमरको धेरै समस्या छ. अल्जाइमर भएर घरबाट बाहिर निस्केपछि भित्र नपस्न नसक्ने धेरै साथीहरू धेरै छन्, मलाई त दुई चार वर्ष चान्सा छन्. तर के हुन्छ भने उनीहरूको पहिलेदेखिको मैले अझ विचार गर्छु कि, हामी जस्तो उस्तै पऱ्यो यो भन्दा तास खेल्ने पनि, गफ पनि गर्ने, पढ्ने, रमाइलो गर्ने, हाँस्ने, हामीले आफ्नो जीवनलाई आनन्द बनायौँ. केही साथीहरू एकान्त हुन्छन् नि, यो अन्तर्मुखी भन्छ कि, हामी बहिर्मुखी के जसरी पनि भेट्नु गफ गर्ने गर्ने, हामी अर्कै प्रकारको होइन, एक प्रकारको मान्छे हुन्छ अन्तर्मुखी, कसैसँग भेटघाट यो रुचाउँदैन, एकान्तै बस्छ. अब त्यस्तो मान्छेहरूलाई धेरै अल्जाइमर भएको छ, पछि गएर त्यो मानसिक काम नगर्ने 70-80 वर्ष पुगेपछि त तिनीहरूले त्यो दिमागले काम गरेर मान्छे मैले धेरै देखेको छु, गएर मान्छे पनि चिन्दैन. त्यस्तो मान्छेहरूले मलाई चिन्नु भयो भन्दा हुँ के हो यस्तो भन्ने मान्छेहरू धेरै भेटाएको छु. र उहाँहरूको मैले अध्ययन गर्दा पहिलेको बानी के थियो भने एकान्त बस्ने, साथीहरूसँग गफसाफ नगर्ने, हाँस खेल नगर्ने, त्यो प्रवृत्ति पहिलेदेखि भएका साथीहरूमा त्यस्तो धेरै पाइएको छ. मैले मेरो अध्ययनमा जो मान्छे जीवनमा रमाइलो गरेर बसेको छ नि, हाँस्ने डुल्ने यस्ता गर्ने मान्छेहरू अहिले पनि, अहिले 80 वर्षको भए पनि भेट्दाखेरिमा हामीलाई पनि प्रेरणा दिन्छन् कि, हँसिलो कति हँसिलो कति मजाको हो भन्ने लाग्छ. त्यो बानी चाहिँ नि आवश्यक छ सबैसँग, एउटा सकारात्मक सोच भन्छ कि, सकारात्मक सोच सहिले पनि राख्नुपर्छ. नकारात्मक सोच राख्ने मान्छेहरूमा यो धेरै रिस हुन्छ होइन, उभिएका बस्छ मान्छेहरू बस्छन्, त्यो

0: त्यो मान्छेहरूको जीवन चाहिँ अन्तिम जीवन चाहिँ दुखी हुन्छ।
1: पक्कै पनि। अब भनेपछि त ज्येष्ठ नागरिकलाई उपचार गर्न भन्दा नि रोग लाग्नै नदिने उपाय
0: एकदम राम्रो, त्यो त सबैभन्दा राम्रो।
1: हजुर,
0: उनीहरूको लाई चाहिँ त्यो रोग लागिसकेपछि भन्दा पनि रोग लाग्नुभन्दा पहिले नै धेरै कुराको सचेतना मतलब तालिम चाहिँ आवश्यक पर्छ ज्येष्ठ नागरिकहरूलाई पनि। अब हुन त यो सबैलाई हो, अरूलाई पनि त्यही हो नि, हामी युवालाई पनि त्यही हो नि। सकारात्मक सोचको तालिम चाहिँ जसलाई पनि आवश्यक हुन्छ, यसले गर्दा जीवन सुखी हुन्छ, जीवन आनन्दमय हुन्छ भन्ने कुराको अलिकति ज्ञान छैन, त्यसलाईपट्टि चाहिँ मान्छेले त्यो बाटोमा हिँडाउने त्यो बाटो देखाउने मान्छेहरू आवश्यक छ अहिलेको युगमा।
1: यो ज्येष्ठ नागरिकका लागि राज्यले दिएको सुविधा जुन सामाजिक सुरक्षा भत्ता पनि छ होइन, अन्य सुविधाहरूलाई चाहिँ के छ, ज्येष्ठ नागरिकको आवश्यकतालाई सम्बोधन गरेको छ त
0: यस्तो छ। अब सामाजिक सुरक्षा भत्तालाई मान्नै पर्छ दिएको त्यो कुरालाई त, अब नेपाल सरकारले गरेको कुरालाई सब त्यसले त कति हो कति सुविधा भएको छ। गाउँघरमा त पुरै तिनीहरूलाई बुढाबुढी दुईजना छन् भने 8,000 खानै पुगेको छ, सरकारी आफै हो नि यताउता आफै लाग्छ त्यो पुगेको छ। त्यो सानो पैसाले पनि यत्रो काम नेपालमा गरेको छ, सहर बजारमा बस्नेलाई पनि त्यसले धेरै अब पाकेट खर्च जानेको छ। अब ज्येष्ठ नागरिकहरूलाई अरू कुराहरू सुविधा जुन राज्यले तोकेको छ, यातायातमा 50% दिने भन्छ, औषधिमा 70 वर्ष मान्छेका माथिकालाई त्यो सुविधा छ, हामीले त्यो सबै सुविधा हुन्छ, हामीलाई 1 पैसा पनि लागेको छैन, हामीलाई दिन्छन्। त्योभन्दा मुनिकालाई 70 वर्ष मुनिकालाई छैन होइन, 70 वर्ष माथिकालाई यातायातमा जुन भन्छ त्यो यातायातले मानेको छैन, यातायातले हामीले अलिकति पैसा म जस्तो जान होइन 15 रुपियाँ लिन्छु त्यसले मान्छ क्या, 50 रुपियाँ दियो भने मान्दैन
1: क्या।
0: अब त्यो ज्येष्ठ नागरिकले त्यसलाई पोलाइटली कुरा गर्न सक्ने पाएका छन्, हामीले यातायातसँग पनि कुरा गरेका छौँ, सिनियरले पनि चिठी लेखिदिनु भएको छ, नगरपालिकाले पनि चिठी लेखेको छ अलिअलि यहाँ पोखरामा, तर अब काठमाडौँमा पुरै लागू भएको छ, किनभने काठमाडौँ महानगरपालिकाले बसहरूलाई केही दिँदो रहेछ किसानमा, आएको हाम्रो यहाँ त दिएको छैन, दिएको हुनाले पनि मान्छन्, हाम्रो यहाँ छ कहाँ 60% यो करमा छुट गराइदिएको हुनाले बुझ्नेले दिन्छन्, नबुझ्ने दिँदैन। अब औषधिमा 70 वर्ष माथिकालाई त्यही लाइनमा राख्न दुःख हो, नत्र औषधि पाएका छन्, 60 वर्षदेखि बनाएको नि त्यो कार्ड त, उहाँहरूलाई अलिक गाह्रो छ, किनभने उहाँहरूलाई औषधि छैन भने प्रवृत्ति धेरै छ, औषधि नै छैन भनेदेखि सबभन्दा ठुलो कुरो औषधि छैन भने आनन्द, अब पैसा पनि धेरै लाग्छ, फेरि सरकारको पनि पैसा हिसाब गर्दा अब एउटै हस्पिटलमा 14-15 करोड हुन्छ, कहाँबाट दिने त्यो समस्या तिनीहरू छ के
1: भन्न
0: सजिलो छ, पुर्याउन त गाह्रो छ, तर पनि अब कानुन बनाइसकेपछि गर्नुपर्ने
1: व्यवस्थित बनाउँदै जानु पर्यो
0: होइन।
1: अब यसमा चाहिँ जस्तै ज्येष्ठ नागरिकहरू आफै स्वयं आफ्नो अधिकार बारेमा चाहिँ कतिको सचेत भएको पाउनुहुन्छ, सचेत हुन आवश्यक छ कि छैन?
0: बेसी आवश्यक छ, किनभने ज्येष्ठ नागरिक सचेत भए नै सबै कुरा आफ्नो पहुँच पुग्न सक्छ त होइन। अब हामी कहाँ त्यस्तो सचेत हुने भने त बहुत कमै छन् हाम्रो यहाँ, किनभने अध्ययन गर्दैनन्, सचेत भन्नेलाई अध्ययन चाहिन्छ, सकारात्मक सोच चाहिन्छ। अब अहिलेको हाम्रो समाज कस्तो भयो भने नि, यो राजनीतिले बिगारेको, सबैले अरूलाई गाली गर्ने प्रवृत्ति मात्रै छ, जस्तो काङ्ग्रेसले कमजोरी, कमले काङ्ग्रेसले, अहिले आएको नयाँले अरूलाई, नयाँलाई अब त गाली गर्ने प्रवृत्ति यो जनतासँग पुग्यो, जसले गर्दा यो समाज राजनीतिक पार्टीबाट अथवा शासन पद्धतिबाट नागरिकहरू धेरै जसो के भयो भन्दा उनीहरूको सकारात्मक भयो अरे के, एकै अर्कोलाई गाली गर्ने नै यो आफ्नो प्रेस्टिज ठान्ने बानी भयो कि, त्यहाँबाट यहाँ तल्लो तलसम्म जनताले राजनीतिबाट नराम्रो कुरा सिक्यो, गाली गर्ने भन्ने अर्कोलाई गाली गरे ठुलो भयो नि, यो कलियुगको प्रवृत्ति हो कि के हो, यो चाहिँ नै असाध्यै नराम्रो छ हाम्रो देशमा, यो देश अरूमा छैन, म धेरै देशमा गएँ मैले यो अरू देशमा पाएन, अरूलाई गाली गर्ने प्रवृत्ति छैन, अरूको अगाडि आलोचना गर्ने त्यस्तो मानिस छैन। हामी कहाँ त एउटा चिया पसलमा बस्यो भने मिलेर बस्ने साथी कमै छन्, एक्लै अर्कोलाई गाली नगरेको मैले हेर्दै भेट, किनभने यो कसले गराएर भन्दा राजनीतिक पार्टी जो शासनमा बसे नि, कोही पनि कुनै पनि पार्टी मैले भन्छु, कुनै पनि पार्टी भन्नाले अब अहिलेको नयाँ पार्टी अर्कालाई गाली गर्न जन्मिए जस्तो छ, त्यसलाई गाली गर्ने पुरानो पार्टी, पुरानो पार्टी यो के हुन्छ भने यथा राजा तथा प्रजा भनिन्थ्यो नि, माथिल्लो शासन जे हुन्छ नि तल जनतामा सजिलै सिकाइरहेछन्। मलाई यो अनुसार यो आन्दोलन भएको छ नि 48 त्यतिखेर म सिसिमहरू पनि पढाउँदै थिएँ, माथि तलामा पढाउँदै थिएँ, तल चाहिँ नि त्यो 5 वर्ष मुनिका बच्चाहरू, 5-6 वर्षका बच्चाहरू ज्ञानेचोर देश छोड भन्दै गराए। मैले क्लास छोडेर हेरेँ, हेरेर गएर सबै त्यो खुसी भएर ज्ञानेचोर सब त्यो कहाँबाट सिकेको होला, त्यो ज्ञानेचोर देश छोड भन्छ बाटोमा सिकेका थिए, त्यो कति चाँडो त्यो बच्चाहरू 5 वर्षबाट सिक्यो हो। अहिले पनि बच्चाले पनि त्यही सिक्यो, युवाले पनि त्यही सिक्यो, अर्कालाई गाली गर्ने पद्धति नै नेपालमा विकास भएको छ। यो राजनीतिक पार्टीहरूले गर्नै नहुने काम त्यसलाई पुरै बेन गर्ने, अर्कालाई गाली गर्न नपाइने भन्ने एउटा छ, सम्पूर्ण राजनीतिक पार्टीले सबैलाई फाइदा हुन्छ
1: नि, कति राम्रो बच्चाले राम्रो मात्रै कुरा सिक्छ,
0: राम्रो मात्रै सिक्छ। यो कानुन बनाएर अर्काको अरूलाई गाली गर्न नपाउने, गाली गरे दण्ड सजाय हुने, त्यो कसले पहिला टप लिडरहरूले रविले छोड्नु पर्यो, भारतले छोड्नु पर्यो, अनि हाम्रो के त्यहाँ भनौँ न अरू पार्टीकाले छोड्नु पर्यो, कस्तो गाली गर्छन् कि मैले दिनदिनै त्यो उसमा हेर्नै मन लाग्दैन। गाली बाहेक केही छैन, अर्कालाई गाली गर्ने, अर्कालाई तुच्छ बनाउने बाहेक कुन चाहिँ नेताले काम भने, कुन चाहिँ नेताको त्यो बाहेक केही छैन। देश बिगार्ने हाम्रो देश बनाउने नेताहरू हुन्, हाम्रो देशमा देश बिगार्ने नेताहरू यसमा त दुई मात्रै छैन।
1: तर अझै पनि कि हामी कहाँ त्यो अभ्यासै भएको छैन होला, ज्येष्ठ नागरिकहरू त कति अनुभवी हुनुहुन्छ नि त, त्यो स्थानीय विकासमा अनि सामाजिक अभियान र समुदाय निर्माणमा चाहिँ आफ्नो तर्फबाट त जस्तै तपाईँ लागिराख्नु भएको छ, त्यो राज्यले खोजेको छ त,
0: राज्यले त हाम्रो सामाजिक काम गर्नेमा त सम्मानै छैन त्यो मान्छे मान्छे होइन, किनभने यहाँ त यो एउटा पहिलेको दर्शनमा के छ भने 5-10 हजार 5 हजार पहिले लेखिएका ग्रन्थ होला, महर्षिहरूले के लेख्नु भएको छ भने कलियुगको जनसीमा आएपछि मूर्खहरू बाटामा भाषण गर्दै हिँड्नेछन्, उनीहरूको डाको ठुलो हुनेछ, ज्ञानीहरू एउटा कोठामा बसेर त्यही टुलमा लगाएर बस्नेछन्, उनीहरू पीर त मान्दैनन्, ज्ञानले कहिले पीर मान्दैन, एउटा कुरा ज्ञानी भनेको त्यो जहिले न रिस उठ्छ न कहिले रिस उठ्छ न कहिले कसैसँग झगडा गर्छ, त्यो मान्छे ज्ञानी हो, झगडा गरेपछि ज्ञानी हुँदैन, रिस उठेपछि ज्ञानी हुँदैन, त्यो ज्ञानी नै होइन। ज्ञानी भन्नका लागि त ऊ सबै कुरा सहेर बस्छ, टोलरेट गर्छ, कसैको रिस गर्दैन। त्यसमा ज्ञानीहरू के गर्छन्, एउटा कोठामा ठुलो ठुलो हेरेर बस्नेछन् भनेर जुन शास्त्रमा लेखिएको छ, अहिले गर्दा नेपालमा त पुरै कलियुगको छ, अरू देशमा भन्दा नेपालमा कलियुगले चाँपेको छ, किनभने यो कलियुगलाई चाँपाउने काम कसले गरेको छ भन्दा हाम्रा राजनीतिक पार्टीका नेताहरू दुष्ट भएको हुनाले उनीहरूमा मानवता छैन। अहिलेको नेपालको राजनीतिक पार्टीहरूको उच्च नेताहरू सबै पार्टीका, फेरि मैले भन्दा अब अहिले आएको युवा एकदम राम्रो प्रधानमन्त्री भन्नुहुन्छ नि, उहाँहरूको पनि अन्तरात्मामा वास्तवमा अझै शुद्धता मैले पाएन, किनभने बोल्नुहुन्न ठिक छ, त्यो कतिपय अरूको भन्दा केही ज्ञान राम्रा कुरा होलान्, तर अब त्यति गरेर पनि उहाँहरूले अरूलाई हेर्ने दृष्टिकोण, जस्तै उहाँको गृहमन्त्री छ नि, कति कच्चा केटो छ, कति देशलाई चाहिँ अझै बर्बाद के गरेको, यही मैले अहिले भनेको कुराहरूमा देश बिगार्ने र देश टुटाउने मान्छेहरूमा झगडा गराउनेमा उनको हात ठुलो भएको छ। अहिले उनका पद्धतिले के गर्छ, मान्छे रिस गर्छ, झगडा गर्छ, त्यस कारण देशमा गृहमन्त्री जस्तो एकदम शालीन हुनु पर्यो, शालीन व्यक्ति हुनु पर्यो क्या, स्टन्ट देखाउने, जस्तो त्यत्रो ऊ गएर आफै गएर उसले के जाने छ त्यहाँ गएर त्यो मान्छे निकाल्न सक्छ, मान्छे खटाउने आफू त्यहाँ बसेर गर्ने, स्टन्ट देखाउने, आफ्नो फुर्ती धार्ने, राज्यको काम गर्न नजान्ने, कला छैन, ज्ञान छैन, सिप छैन, त्यो सिप भएकालाई प्रयोग छैन। अब इन्जिनियरहरू त्यो विषय कति जान्थ्यो, त्यही विषयमा जान्ने मान्छे त्यहाँ गर्छ नि, तिनलाई खटाउने होइन, आफू गएर के गर्छ, मलाई लाग्छ यो पैसा सबै हेलिकप्टरमा गएर आधा पैसा छन् यत्रो रात त्यहीँ गयो होला मेरो फ्यानमा, यिनीहरूले त्यस्तो देखाए, काम गर्न जानेका मान्छे होइन। मैले यो राज्यमा भएको दोष दिन्न, किनभने उनीहरू ज्ञान छैन, ज्ञान नभएकाले राज्य चलाएपछि राज्य कस्तो हुन्छ, मैले दोष किन दिन्न भन्दा उनीहरूमा ज्ञान छैन, ज्ञानको अभाव छ. जस्तो ज्ञानको अभाव भएकाले राजनीति गर्दा देशमा यस्तो परिस्थिति भयो.
1: अब हामी कार्यक्रमको अन्त्यमा पनि छौँ, ज्येष्ठ नागरिक मञ्च पोखराको भावी योजना चाहिँ के छ?
0: हाम्रो यस्तो हुन्छ, हाम्रो भावी योजना भनेको त खास तिनीहरूलाई केही मान्छेलाई दिनचर्या राम्रो बनाउने, सबैलाई एक दिन गर्ने र जीवन बिताउने, 313 दिन भने विभिन्न ठाउँमा गर्ने पहिलो लक्ष्य हो. हाम्रो ज्येष्ठ नागरिकहरूको असाध्यै इच्छाको कुरो हुन्छ तीर्थाटन. तीर्थाटन जान पाउनु भयो भने एक दिन गयो भने एक वर्ष खुसी मान्ने हुनुहुन्छ, उहाँहरूलाई तीर्थाटन गराउने होइन हाम्रो प्रयत्न हुन्छ. र उहाँहरूलाई सचेतनामूलक तालिम दिने, उहाँहरूलाई यस्तो नाच गान भजन कीर्तन गराउने हाम्रो मुख्य कामै यही हो. यहाँ भन्दा छ राज्यले पनि अलिअलि दिएको सुविधा यसैमा छ, अर्को एरिया छैन. राज्यले पनि अब एउटा पनि यसो खेल्ने पार्क बनाइदिने, त्यहाँ घुम्न जाने यस्तो बनाइदिएको छैन, विदेश जस्तो छैन, त्यो भए मान्छे त्यहाँ जान्थे होइन. त्यस्तो व्यवस्था राज्यले गर्न नसकेको हुनाले हामीले गर्ने भने राज्यले जे सोचेको छ त्यो अनुसार चल्नु पर्दो रहेछ कि. अब उनीहरूले जे सुविधा दिन्छ त्यो सुविधा लिएर उनीहरूलाई एकछिन राख्ने, चिया सिया खुवाउने, यसो भजन कीर्तन गराउने मुख्य काम यही हो भने अरू काम चाहिँ उनीहरूलाई तीर्थाटन भ्रमण गराउने, सचेतनामूलक तालिम दिने, केही ज्ञान सिक्का जस्तै हामीले बत्ती सत्ती काट्ने इत्यादि बनाएर त्यो आए आर्जन तपाईँहरूले गराउन सक्यो भने ज्येष्ठहरू त्यो सुन्दै तस्तनी सिन्धा ल्याइदियो, जल पात ल्याइदियो भने त्यो हुन्छ. त्यस्ता काम गराउन सक्यो भने आय आर्जन पनि हुने, दिन पनि काट्ने, त्यस्ता कामहरू गराउनु जरुरी छ महिलाहरूलाई. त्यो काम पुरुषहरूलाई पनि छन् नि, कामहरू गर्यो भने धेरै छन्, त्यस्तामा यसो अलिकति सचेत गराउन प्रयत्न गरेका छन् र कति सफल हुन्छन्
1: होइन.
0: यहाँ सर्वप्रथम त आज मलाई यो ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा यहाँलाई धन्यवाद दिन चाहन्छु, यहाँहरूबाट व्यक्त गर्न चाहन्छु. र यो आउँदो अब दसैँ तिहार आउँदैछ, सम्पूर्ण हाम्रा देशमा रहेका ज्येष्ठ नागरिकहरूलाई दसैँको उपलक्ष्यमा दीर्घायु मङ्गलमय शुभकामना, र यसबाहेक सबै नागरिकहरूलाई देश विदेशमा रहने सम्पूर्ण नागरिकहरूलाई यो बडा दशैँको उपलक्ष्यमा मङ्गलमय शुभकामना दिन चाहन्छु. सबैको जीवन सुखी रहोस्, आनन्दमय रहोस्, यो दशैंले सबैको विजय गराओस् भन्ने शुभकामना दिन्छु. हस् धन्यवाद.
1: हस् धेरै धेरै धन्यवाद छ यो समयको लागि. आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिककै क्षेत्रमा एकदमै लागि पर्नुभएका व्यक्तित्व ज्येष्ठ नागरिक मञ्च पोखराका अध्यक्ष, कोही व्यक्ति संस्थामा अध्यक्ष हुनका लागि अध्यक्ष हुन्छन् तर उहाँ विभिन्न सामाजिक संस्थामा त्यो संस्था जुनमा नेतृत्व गर्नुहुन्छ त्यो संस्थालाई एउटा स्थानमा पुर्याएर छोड्ने व्यक्तित्व हुनुहुन्छ, त्यस्तो छाप बनाउनु भएको छ. अत्यन्त सक्रिय व्यक्तित्व हुनुहुन्छ, टोपराज ढुङ्गा नाम मलाई लाग्छ यहाँहरूमा अत्यन्त परिचित व्यक्तित्व हुनुहुन्छ. हामी रेडियो मार्फत उहाँलाई आज यो कार्यक्रममा उहाँका अभिव्यक्ति सुनेर सम्मान व्यक्त गर्यौं. जति पनि संघ संस्थाहरू हुनुहुन्छ उहाँले गरेको यो महत्वपूर्ण कामलाई चाहिँ हामीले प्रशंसा गर्दै सम्मान व्यक्त, उहाँहरूलाई केही चाहिएकै छैन, उहाँहरूले गरेका ती कामहरूलाई चाहिँ सहज रूपमा चल्ने एउटा वातावरण राज्यले पनि गराओस् भन्न चाहन्छु. र यो समय दिनुभएकोमा आदरणीय ज्येष्ठ नागरिक मञ्च पोखराका अध्यक्ष टोपराज ढुङ्गानालाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ अतिथिसहित आउने नै छौं. त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि